0: प्रयत्नों से हम समय और समाज की धारा से जुड़ पाते हैं। तो आपको आज का विचार पसंद आया, धन्यवाद। लीला जी कहती हैं, उन्होंने कविता दी है, खुशी को खुशी ही रहने दो, छोटा मत करो, जीवन को जीवन ही रहने दो, खोटा खरा मत करो। खुशी को खुशी समझने से आनंद की पूंजी मिलती है, जीवन को जीवन समझने से मन की कली खिलती है। तो ये भी हमारे आज के विचार का ही एक एक्सटेंशन था। और उन्होंने बताया कि आज विश्व इंटरनेट दिवस है 23 अगस्त को, और उन्होंने कहा रेडियो दर्पण की टीम का शोध हमेशा अत्यंत उत्कृष्ट होता है। तो बिल्कुल, इंटरनेट को उसका पूरा श्रेय हम देना चाहेंगे कि हम लोग अपना इंटरनेट का भरपूर उपयोग करते हैं। चेतन शाह जी नाम बताते हैं कि तुकाराम मुंडे था, ही हैज क्लोज डाउन के रस्टन आइसक्रीम, पारसी डॉरी फार्म एंड क्रीम सेंटर। और तो तुकाराम जी जो हैं काफ़ी आजकल बड़ी बड़ी कंपनियों को भी नहीं छोड़ रहे हैं। फिर लीला जी कहती हैं, रंजना जी और उनकी बेटी को सफलता की हार्दिक शुभकामनाएं। प्रदीप जी हमारे आजकल अमेरिका में हैं, श्रोताओं की जानकारी के लिए बता दूं तो वो अमेरिका में हमारा कार्यक्रम सुन रहे हैं, और उन्होंने लिखा है बहुत प्रेरणादायक कहानी। राजीव जी कहते हैं, बहुत खूब, आपको आपत्ति ना हो तो कुछ हम और जोड़ दें। राजीव जी बिल्कुल अवश्य, आप चाहें तो हम रेडियो पर आपसे बात भी कर सकते हैं। आर जे एक हैं, गुड डे टू ऑल, adulterated food, Gen Z has grown up eating this food, do this food is result of CJP and many more to come, such a pig party, fox party, this food for thought. राजीव जी लिखते हैं, प्रदीप जी एक चीज़ की तारीफ करनी होगी, समाचार का चयन बहुत सामयिक है, बहुत अच्छा लगा, धन्यवाद राजीव जी, आप लोगों की प्रेरणा हमको और अच्छा करने के लिए प्रेरित करती है। आर जे लिखते हैं, कारगिल हीरोज मस्ट हैव अवॉइडेड दिस adulterated food. लीला जी लिखती हैं, स्वतंत्रता सेनानियों की अनसुनी कहानियां प्रस्तुत करने के लिए रेडियो दर्पण टीम का हार्दिक धन्यवाद। हमारे कुटुंब ग्रुप के राज गर्ग जी आजकल ब्लड डोनेशन कैंप में हैं, और उन्होंने ब्लड डोनेट किया है, और आपकी टीम के काफ़ी सदस्यों ने किया है, सभी का हम हार्दिक अभिनंदन करते हैं। बिल्कुल, इस तरीके के सामाजिक कार्य से जुड़ना चाहिए, और रक्तदान एक बहुत सच में बड़ा दान है। राम दुबे जी कहते हैं, डियर संजीव एंड टीम, व्हाट ए गुड कलेक्शन एंड वंडरफुल नरेशन ऑफ आवर सोल्जर संजीव, लव योर वर्क। लीला जी ने एक रक्षाबंधन के लिए कविता लिखी है, तो रक्षाबंधन पे एक हमारा कार्यक्रम इसके हमारे इस आगे शुरू होगा, तो हम रक्षाबंधन का एक गाना भी सुनाएंगे, तो धन्यवाद साझा करने के लिए। राजीव जी कहते हैं, नमस्कार जी, रियली नाइस टू नो स्टोरी हाउ प्लास्टिक नोट कम टू ऑस्ट्रेलिया एंड फर्दर ऑन कारगिल एंड देशभक्ति गीत्स। लीला जी कहती हैं, निवेश पर बहुत अच्छी जानकारी। राजीव जी कहते हैं, गुड इन्फॉर्मेशन ऑन SMSF एंड फॉर अस एंड ईटिंग रिटायरमेंट। रीता पांडे जी कहते हैं, वेरी वैल्यूएबल इन्फॉर्मेशन अबाउट SMF प्लास्टिक नोट्स पर बहुत अच्छी जानकारी। लीला जी कहती हैं, राजीव जी कहते हैं, इट इज़ नाइस टू नो रिगार्डिंग हाउ किशोर कुमार सॉन्ग्स बैंड बाय गवर्नमेंट ऑफ इंडिया, रियली दैट इज़ रॉन्ग, रिस्पेक्ट टू द टैलेंट। हेमलता पुरोहित जी कहती हैं, नमस्ते टू दर्पण टीम, योर टीम वेरी इंजॉयबल एंड लिसनिंग प्रोग्राम, माई टू ग्रैंड डॉटर्स। काफ़ी मैसेजेस तेज़ी से आ रहे हैं, माई टू ग्रैंड डॉटर्स गॉट सिडनी गर्ल्स एडमिशन, आपके दोनों बच्चों को बहुत बधाई, दर्पण टीम की ओर से हार्दिक अभिनंदन। जसप्रीत चोपड़ा जी लिखते हैं, लव एज यूजुअल, आई विजिटेड कारगिल इन 2019 द 20th एनिवर्सरी विद द फ्रेंड ऑफ शैलजा, आई गॉट गूज बम्स एक्सपीरियंसिंग मीटिंग कारगिल हीरोज पर्सनैलिटी एंड लव योर स्टोरी। राजीव जी लिखते हैं, Congratulations and best wishes to them. Even my son studied from selective school. Rajiv ji, फिर लिखते हैं, खुशियों को बना दे खुशबू, महका दे हर आंगन को, हर जीवन को समझ पूजा तू, डुबो दे अपने एहसासों की गंगा से। तो ये थे हमारे श्रोता, आप लोग लिखते रहिए, अपनी प्रतिक्रियाएं देते रहिए, और हम कार्यक्रम को आगे बढ़ाते हैं। और जैसा कि हमने वादा किया था, यतीन जी ने अपना SMSF पे इतनी सुंदर जानकारी दी, हमने कहा था स्टॉक मार्केट की थोड़ी रिपोर्टिंग लेके आएंगे, समय कम है इसलिए मैं जल्दी जल्दी से आपको रिपोर्ट की जानकारी देता हूँ, पिछले फाइनेंशियल ईयर की 2016 की हमने दी है। तो आज बात करते हैं शेयर बाज़ार की, लेकिन सिर्फ यह नहीं कि कौन सा बाज़ार ऊपर गया और कौन सा नीचे, हम तुलना करेंगे तीन बड़े बाज़ारों की, ऑस्ट्रेलिया का ASX 200, भारत का निफ्टी 50 और अमेरिका का S&P 500, और अंत में बात करेंगे ऐसे दो खिलाड़ियों की जो अक्सर शेयर बाज़ार से अलग कहानी सुनाते हैं, सोना और ऑस्ट्रेलियन डॉलर। تو آئیے دیکھیں پچھلے فائنینشیل ایئر میں کس نے بازی ماری. اے ایس ایکس 200 نے کی لگ بھگ 2.8% کی بڑھت. بھارت کا نفٹی 50 رہا قریباً 6.6% نیچے, اور امریکہ ایس این پی 500 لگ بھگ 21% کی شاندار بڑھت. اگر تینوں بازاروں کو پریکشا کے نتیجے کی طرح دیکھیں تو امریکہ ڈسٹنکشن, آسٹریلیا پاس, انڈیا اگلی بار اور محنت کرنی پڑے گی. امریکہ اتنا آگے کیوں نکل گیا؟ اس کا کارن تھا ٹیکنالوجی اور اے آئی. امریکہ کے بڑی ٹیکنالوجی کمپنیوں کا وزن بہت زیادہ ہے. نویڈیا, مائکروسافٹ, الفابیٹ, امیزون جیسی کمپنیوں نے اے آئی انویسٹمنٹ بوم سے زبردست فائدہ اٹھایا. آسٹریلیا کی کہانی تھوڑی الگ رہی. اے ایس ایکس صرف 2.8% بڑھا. میٹیریل سیکٹر قریباً 48% بڑھا, لیکن سامنے ہیلتھ کیئر اور ٹیکنالوجی سیکٹرز قریباً 37% نیچے رہے. انویسٹرز کے لیے ایک اور مہتوپورن بات, اے ایس ایکس 200 بھلے ہی 2.8% بڑھا ہو, لیکن ڈویڈینڈ کو جوڑنے پر اس کا نیٹ ریٹرن قریباً 5.9% رہا. اب آتے ہیں بھارت پر. بھارت کی اکانومی مضبوط رہی, ڈومیسٹک کنزمپشن بھی مضبوط رہا, لیکن اسٹاک مارکیٹ لگ بھگ 6.6% نیچے رہا. فارن انسٹیٹیوشنل انویسٹرز یعنی ایف آئی آئیز نے انڈین اکویٹیز سے بڑی ماترا میں پیسہ نکالا, لیکن یہاں بہت انٹرسٹنگ اسٹوری سامنے آئی. فارن انویسٹرز پیسہ نکال رہے تھے, لیکن انڈین ریٹیل انویسٹرز اور ڈومیسٹک میوچل فنڈس لگاتار مارکیٹ میں پیسہ ڈال رہے تھے. اسی ڈومیسٹک لکویڈیٹی نے بھارت کے بازار کو ایک بڑی گراوٹ سے بچانے میں مہتوپورن بھومکا نبھائی. اب آتے ہیں سونے پر, اور یہاں کہانی اور بھی دلچسپ ہے. اگر پچھلے فائنینشیل ایئر میں کسی ایسیٹ نے تینوں شیئر مارکیٹس کو پیچھے چھوڑا تو وہ تھا گولڈ, یعنی 22.7% کی بڑھت. اب فائنینشیل ایئر 27 میں سوال یہ نہیں ہوگا کہ کون سا مارکیٹ اوپر جائے گا, بلکہ بہتر سوال ہوگا کس مارکیٹ میں ارننگ, ویلیویشن اور رسک ان تینوں کا بیلنس سب سے اچھا ہے. کیونکہ شیئر بازار میں ایک پرانی کہاوت ہے, مارکیٹ میں سب سے زیادہ پیسہ پریڈکشن کرنے والا نہیں بلکہ غلط ہونے پر بھی بچا رہنے والا کماتا ہے. اس لیے مارکیٹ کو دیکھتے رہیے, ڈائیورسیفیکیشن بنائے رکھیے, اور یاد رکھیے شیئر بازار کوئی 100 میٹر کی ریس نہیں ہے, یہ میراتھن ہے. اس میں جیتنے کے لیے دھیرے مہتوپورن ہے. آپ سن رہے ہیں درپن ہندی ریڈیو, ہر رویوار سویرے 9 بجے سے 11 بجے تک سنتے رہیے.
1: بیٹھی ہے ان کی جب شادی ہوتی ہے تو انگیجمنٹ رنگ کتنی مہنگی بنتی ہے. سیتا کی انگیجمنٹ رنگ کتنی مہنگی ہوگی, لیکن جب کیوٹ کے سامنے بھگوان رام بنا پیسے کے کھڑے ہو گئے کہ اترائی دینے کے لیے کچھ نہیں ہے, اور کیوٹ نے کہا ایسے تو جانے نہیں دوں گا, پیسے دو اترائی تو دینی پڑے گی, تو پتی کا اپمان نہ ہو جائے, پتی یہاں سنکٹ میں نہ لگے, سیتا نے چپ چاپ اپنی انگوٹھی اتاری اور رام کے ہاتھ میں دے دی کہ یہ دے دو. گوسوامی جی نے لکھا, پی ایس سی کی ہی ہے جانن ہاری, مدت مگن منی مدری اتاری, منی اتار کر دے دی. یہ سیتا ہے, یہ سیتا سکھائی گئی, یہ سیتا گھر گھر میں سکھائی گئی تھی. اسی لیے ہماری مائیں, ہماری نانیاں, ہماری دادیاں کم میں کام چلا لیتی تھی. آج کیا ہو گیا, کم ہو گیا تو جھگڑا ہو گیا, پتی کی نوکری 4 سال نہیں لگی تو طلاق ہو گیا, پتنی کی نوکری چھٹ گئی تو جھگڑا ہو گیا. اس کا مطلب کیا ہے, سکھ سادھن پر کیندرت کر دیا. اور یہاں بیٹھے ہوئے دھنی لوگوں, سکھ سادھن میں ہے ہی نہیں. تمہارے آفس میں جب 15,000 روپے میں باہر کھڑے ہو کر صفائی کرتا ہے لڑکا, جو تمہاری گاڑی پر پوچھا مارتا ہے, کسی دن کلکتہ میں آسمان میں ہلکی بارش ہوتی ہے, سائیکل سے واپس جاتا ہوا بازار سے پاؤ بھر بیسن خریدتا ہے, پاؤ پاؤ بھر پیاز خریدتا ہے, آلو خریدتا ہے, ایک چھوٹی سی بوتل میں 200 ملی لیٹر تیل سرسوں کا لیتا ہے, اور پتنی سے کہتا ہے موسم بہت اچھا رہا پکوڑے بنا لے. وہ اسٹوو پہ پکوڑے بناتی ہے, دونوں باہر بیٹھ کر کھاتے ہیں, اور شام کو سوتے ہوئے کہتا ہے یار کیا شام بیتی ہے, بھگوان کا دھنیواد, کیا اچھا موسم ہے, کیا بڑھیا ہو. اور تم پیرس جا کر بھی سکھی نہیں ہو, تم لندن کی آکسفورڈ اسٹریٹ پہ شاپنگ کرتے ہوئے خوش نہیں ہو, کیونکہ تم ڈیپوٹیشن پہ دکھ کو بھیج رہے ہو. دکھ ہو گیا ہے تھوڑی مارکیٹنگ کر لوں شاید کم ہو جائے گا, دکھ ہو گیا ہے تھوڑا میک اپ کر کے ایک سیلفی لے لوں شاید کم ہو جائے گا. یہ جو فیس بک پر, ٹویٹر پر, انسٹاگرام پر بہت ہنستے مسکراتے چہرے ہیں, ان میں سے ادھکانش کی جڑیں کھوکھلی ہیں, اسی لیے آتم ہتیا کرتے ہیں, اسی لیے ڈرگس میں گئے ہیں, اسی لیے شراب میں گئے ہیں. یہ رام کی کہانی آپ کی جڑوں کی آتما میں یوریا کا کام کرتی ہے, آدھیاتمکتا کا, یہ آپ کو مضبوط کرتی ہے. ایک بھائی کی طرح, ایک پتی کی طرح, ایک پتر کی طرح, ایک ناگرک کی طرح, भाई भाई के संबंध, भाई बहन के संबंध। अब दो बहनें हैं इसमें, इस कहानी में। भाई बहन का संबंध ठीक ना हो तो गड़बड़ हो सकती है। एक बहन है शूर्पनखा, जिसको अपने बदले की चिंता है, भाई के नाश हो जाने की चिंता नहीं है। मेरा बदला पूरा हो जाए बस। वो ये नहीं कहती कि मेरा अपमान किया, वो ये नहीं कहती कि मैंने नीचतापूर्ण व्यवहार किया, वो कहती है कि मैंने बताया मैं तुम्हारी बहन हूं, उसके बाद मेरा अपमान कर दिया। और उसकी तो बीवी बहुत सुंदर है, वो जंगल में क्या कर रही है, वो तो भैया आपके पास होनी चाहिए। ऐसी बहन देखिए कोई, जो अपनी भाभी के रहते बाहर की किसी औरत का वर्णन करे कि इसे अपना लो, इसका मतलब वो बहन ही दुष्ट है, उसने अपने भाई का नाश करा दिया। एक सीता है, सीता का भी एक भाई है, आपको पता है। जब अशोक वाटिका में माता बैठी हुई है तो रावण आता है उनसे मिलने, रोज आता है, कहता है मेरा प्रणय प्रस्ताव स्वीकार कर ले। क्या उस तपस्वी के पीछे पड़ी रहेगी, वो तो जंगली है, मैं मार दूंगा उसे, खत्म हो जाएगा, वो कुछ नहीं कर पाएगा, तुझे ले नहीं जाएगा। माता पूरी सात्विकता के साथ बैठी है, एक दिन कहता है कि देख मेरी बात मान ले, अन्यथा मैं बलपूर्वक तुझे उठा लूंगा यहां से। तो वो जिस चटाई पर बैठी है उस चटाई का एक तिनका तोड़ती है और तिनका तोड़कर अपने रावण के बीच रख देती है और कहती है कि तू कैसी मूर्खतापूर्ण बात करता है रे, कि तू मुझे छू लेगा, ये तिनका रखा है इसे पार करके दिखा दे, तेरे में औकात है तो। एक वैज्ञानिक सोच वाली युवती ने मुझसे पूछा कि क्या कुमार विश्वास जी आप भी कैसी पोंगा पंडितों वाली मूर्खतापूर्ण बातों के समर्थन करते हो, जो कैलाश पर्वत को उठा लेता हो वो तिनका नहीं उठा पाएगा, ऐसा क्या सीता में मनोबल आ गया तिनके को देख। अब मैं जो बात कह रहा हूं उसको बहने सुने। एक लड़की अपने पति के साथ भी इतना सुरक्षित अनुभव नहीं करती इतना भाई के साथ करती है। क्यों? सीता भूमि से पैदा हुई है, सीता का नाम है भूमिजा, और तिनका भूमि से पैदा हुआ है। संस्कृत में उसे कहते हैं भूमिज, वो तिनका नहीं है, वो सीता का भाई है। सीता कहती है मेरे इस भाई से निपट ले, पति से तो बाद में निपटना, वो तो बाद में आ जाएगा, पहले इस भाई से। एक तरण धरकर कहती है, उसकी ओट में बैठकर कहती है वैदेही,